0: मिङ्गाचुवेत कासना नल्ली सिन्तिरिस्पा समूह बनेका नाचा रिगुस्पा लिखा वाङ्गिमाङ
1: अरे अरे चैता चाहिँ निङ्गापा समूह अनि आमा पिन्नै चैता कन्या पछि काचा मुसाजुङ खम्पी सुन्छ मरि चाहिँ अफिसियल लेखेर हेल्छौँ बि त भएको झिल्का कुन खोजो यहाँ चाहिँ कि कान्छ त
0: निका खै पिन्दैछु मरि तै त माइटो
1: ए सिना काचा रिसुङ यस्ता कुन यस्ता